0: تیرتھ دا دکھن والا پاسا جتھے ڈیرا لایا ہے
1: پاشا جڑی آپ دی رہنی ہے یہ تو سدھاں والی فقیراں والی گرو نانک دیو جی کا وہی اندروں بھاؤ بھاونا برہم گیان سارا کچھ بھگتی سب کچھ وہی ہے باقی جڑا ہے آپ جی نے باہروں سروپ بنایا ہے اتے آپ کا جڑا باہرلا ہے شیراں والا جڑا ہے نا ویس پرگیا کی دستگیری تو بھاو مدد واسطے آ جڑا اپنے کھیرج تو بھاو جڑا ہوں خارج تو بھاو باہرلا جڑا باہرلا روپ بنایا ہے یہ پرگیا کی رکھا واسطے آپ نے بنایا ہے
2: جو دل نیکی ہوئے جوال کرنی قدرت کے رخیال
1: سو جیوں دل نیکی ہوئے جوال جے تہاڈے دل وچ نیکی ہے بھی اسی ماڑا کام تو کرنا ہی نہیں نیک کام کرنا ہے تو ترکاں دا جوال تو پاو گراوٹ ضرور ہوئے گی تے کرنی تہاڈی قدرت دے انکول ہے جیڑا بندہ قدرت دے انکول ہو کے کرنی کرے قدرت بھی وہ نال ہے قادر بھی وہ نال ہے جیڑا بندہ قدرت تو الٹ چلے قادر تے قدرت دوویں دے الٹ ہو جاندے نے تہاڈے نال تاں جی قدرت بھی ہے تہاڈے نال قادر بھی ہے
2: دل کا سن کے آپ سمیا بھیجے دو دشیا نند لیا
1: کیوں کہہ کے آپس دے وچ دونوں جانے دونوں پکھاں وچوں مہاراج بھی بڑے پرسن ہوئے مدن ناتھ تے اُہدی جماعت بھی پرسن ہوئی بہت خوش ہوئے مہاراج بڑا چنگا کرم کر رہے ہو نہیں تاں دھرم کرم سارا ختم ہو گیا لوکاں دے دھرم اُڈ گئے اے ملیچھی راج ہو گیا
3: جو صاحب کہتے ہیں کیتی توں تے دسا میں کیتی کمال دی گل آ سبزی توں جڑی کھا گیا میں دسا تینوں پتا تو کی کھاتا اج تینوں پتا تو غلطی کی کیتی اگر کہنے لگا نہیں مہاراج میں تے غلطی کوئی نہیں کیتی پھر مہاراج پادشاہ کہنے لگے جدو تو کل چور کر رہا سا تیرے داڑے وچ ایک کیس چٹا سی اج کتے ہی ایک کیس چٹا وہ کتے ہی ہن اکھا نیویاں ہوئی صاحب کہنے لگے دس چھتی کا سنگت وچ کیس چٹا کتے دوڑا کتے ہی مہاراج میں جو پٹتا دوڑا پٹ دتا مہاراج کہتے ایک دوڑا پٹیا ہی ہوں تو چور نہیں کر سکتا اسی کنیا کے برش پھیر دے روز چھپا دن گرو کا پیار گرو کا ستکار ایک بجن تسی بڑے پیار نہ کہ میرے رام رائے جیوں راکھے بڑا جھوم دے ہوئے آ شبدا تے مگر کہہ کی رہے ہو یہ تو سمرپت ہے یہ شبد تو بالکل ڈگ پیٹتے ہیں ابھی بھی سوتری کی ٹپ آپ ستنام شری گھر کے بولو ستنام شری معاف کر دینا جی معاف کر دینا ہو سکتا سب سے جڑی ہوئے آخو واحگرو میرے رام رائے جیوں رات یہ شبد تے تسی بڑا پڑھیا بھائی امرجیت سنگھ تان نے پڑھیا سی ساری گڈیا سارے تھاوا تے لوگ پڑھنے رہے میرے رام رائے جیوں راکھے مگر کہہ کی رہے ہو یہ بھی تو ویکو نا جیوں راکھے تو کالے تے رکھیا میں کالے تے رہا آنند تے تاں مجھے چٹے آئے تے تاں بھی آکھے میرے رام رائے جیوں راکھے مارا جے کالے سی تے تاں رہا ہوں چٹے آئے سب نے تو برش پھیرے کرن کی گرو باہ کے دی بڑے جن نے کٹنے پاپ نے پٹنے پاپ نے انہیں رنگنے پاپ کرن کی گرو دے سکھو آؤ میرے صاحب نو پوچھئے مہاراج کیڑا منہ لکھ کے تہاڈے در تے آئیے اندے کہت کبیر سنو رے سنتو بولو کہت کبیر ساتھ سنگت تر آ سنگت وچ بھی کے نام جپن والا تر جندا ہے جڑا سنگت کردا ہے جڑا سکھی دی رحمت مریادا چ پورا رہندا ہے کدی گرسکھو رحمت مریادا پڑھو میری دھیو رحمت مریادا پڑھو سو سکھ سکھا بندپ ہے بھائی بولو سو جے گر کے مہینے دا حکم وہ میرا سکھ ہے سکھا ہے بندپ ہے رشتے دار ہے جڑا گرو دے حکم تے رہندا ہے پانے تے رہندا ہے تے اپن پانے جو چلے بھائی پھر وچڑ بچیاں بچیاں دے ویاہ کر دے ہو بابے نانک دے سکھو بابے نانک نے سوچو جدو اپنے بچیاں دے آنند کارج گرواں نے کیتے ہون گے اتنا ہی کیتے ہون گے جتنا تسی کردے ہو آخو واحگرو گرو گرنتھ صاحب تو سیدھ لینی آ کہ دس جامعہ وچ گرو ساڈے نال رہ کے وپار کتنا کرنا ہے دس گیا کھیتی باڑی کتنا کرنی دس گیا نام کتنا کرم جپنا ہے دس گیا دھیاں کتنا ویاہنیاں دس گیا پتر کتنا ویاہنے دس گیا مگر کمال کی گل آ سکھا تیرا تک کروڑا میل دا فاصلہ پی گیا گرو نالوں تو کہنا میں تھی کڑم خوش کرنے نے آج جدن سیتا پور میرے نال بھائی ہرمن سنگھ سی اسی ایک سکھ نو ترلا میرے پرسوں پوت دا ویاہ اج امرتا باٹا تیار ہو گیا میں کہ چڑھ جا सीतापुर कदिया पर संचार नहीं होया, वेख गुरु ने कर्म खुले, आ थोड़े दिन उथो ही आया, वेख गुरु ने कर्म खोले, बाटा अमरदा तैयार हो लगा, कह लगा करा की पेटियां शराब दी लिया के घर रख लिया, बाबा एदा की बनना, एक बार कुत्ता दा व्याह जो करके पेटियां मुका लिए पी लांगे अमृत छक लांगे। आखो वाहेगुरु, मैं क्या क्यों? आखो वाहेगुरु, मैं क्या क्यों पीनी हूं? कहिंदा जी पहली बार कुड़म आने ने रिश्तेदार आने भरवये आने रिश्तेदार नाराज ना कि वजन। मैं क्या कि ठंडे दिमाग ना सोची कलगिया वाला कि नाराज ना हो जाए। एक सज्जन सब सज्जना बोलो एक, फिर बोलो एक सज्जन एक वैरी सब वाद एक वैरी। तेन ए डर नहीं हुंदा ए घर तेन किसी रिश्तेदार ने दिता है जिन्हां की परवाह करदा है वसदा रोग वे तेरे घर नू खोलन। आखो वाहेगुरु, ये जेडे तेरे भैन भरावा ना जे कदी तू इना दे सारे जिन्हा नू कहना नाराज ना हो जाना इना दा दा लगे तेन जिंदिया खाजन। तेरा राखा गुरु आ जेदी तू परवाह नहीं करता, तू आख मेरा सारा समाज मेरे नालों नाराज हो जाए मेरा गुरु ग्रंथ साहिब मेरे तो नाराज ना हो। मगर तू व्याहां विच ओह अपनिया मन मर्जिया करता है, धीआं नू शड़कां ते नचाउणा है, मास मुर्गे मछी अंडे शराबां दाज वरिया सोने कारा किधर का सिखा भी अपने आप नू पुछते सी सिखे काम कर दिया या पुछ किते जाके अखंड कीर्तनी वालिया नू या पुछ गुरु के प्यार वालिया नूहां नू कितना व्याह करीदा है। आखो वाहेगुरु, सारी कीर्तन हुंदा है रात नू आनंद कार्ज फड़िया जांदा है, दोवें परिवार कठे बह के लंगर छकदे ओह अपने घर नू वाहेगुरू वाहेगुरू करदे तुर जांदे ओह अपने घर नू तुर ओह भी सिख गुरु उहनां नू शाबाशी दो। ओह पैसे खर्चण नू नहीं, ओह पैसे जिन्हें शराबां ते डवाउणा है करना किसे गरीब दी बच्ची दा व्याह बना दे ना किसे नेत्रहीन दीआं अखां करा दे जिहदी किडनी नहीं हैगी उहदा आपरेशन लै दे दवाइयां किसे गरीब नू ओह सिखा पागल ना हो गुरु दी रजा च आ अपन भाणे जो चले भाई ओ विछड़ फिर बोलो ओ विछड़ विछड़ के अज चोटा खा रहे दुखिया क्योंकि आपा गुरु दे रूड तो उतर गए गुरु दे राह तो उतर गए। हर के दास सुहेले भाई बोलो हर के जेडे गुरु के प्यारे ने ओ सुखी ने अज भी वेख्या मैं कई विचार अधीन बच्चे एक बच्चा आउंदा है ना सेरे बंदे ने ना घोड़ी ते चढ़दे ने ना गाने बंदे ने हाथ सिरसा पड़िया उधर धी वाले आए गुरु साहब दी जुरी च पर चार लावां पड़िया अरदास कीती दोवां जीआं ने गुरु का लंगर बनाया लंगर बना के बच्ची शब्द पढ़दी आ बच्चा शब्द पढ़दा है वेखो गुरु किन्ना खुश हो रहा गुरु बलहार जा रहा उन्हां सिखां तो जेडे गुरु दे पाणे च चलदे मैं उन्हां तो हौ कुरबाने जाओ मैं बाला हौ कुरबाने जाओ हौ कुरबाने जाओ तना के लैण जो तेरा नाम तना के सद कुरबाने जाओ तेरे व्याहां च अद्धे बंदे सड़क ते निकल दे हाथ जोड़ के बेनती अज इधर मुड़ो थाल विच तिन सतसंगत विच तरेगा ए गुरु दी वस्तु पई चुक सच नू कबूल कर तीन चीजा ने सत संतोख विचार इना तिना चीजा नाल ढिड भर ला जे को खावे जे ए चीजा खाएगा परोसेगा अंदर पजावेगा फिर तिसका होए वधारो। मगर ए गल्ला ए नहीं भी एक दिन ली तो ए वस्त्र तरी रह जा ए वस्तु छड़न वाली नहीं हो ए वस्तु जिंदगी भर नभाउण वाली हो। एक सिख कहिंदा सी आखो सतनाम श्री सिख हो के जीवना बड़ा सौखी ध्यान दे ओदी अपनी सोच सी सिख हो के मगर सिख हो के मरना बड़ा औखा जिदन मरो जिदन अखां मिटो ते लोकी कोल खलो के आखन भाई इन्हें सारी जिंदगी सिखी जन पाई जिदन अखां मिटिया जान ते लोकी की गल्लां करन इन्हें सारी जिंदगी जिदन तुहानू ए सर्टिफिकेट दुनिया दे दे गुरु गाना लाओ संगत दी रब्बा। मगर असि किधर न तुर पाए ए तीन चीजा चुको सत गुरु ग्रंथ साहब का 300 साल मेरे सतगुरु गरीब नु अज दा आप जी बना रहे। मैं इन्ना क वचन आप जी ना करना चाहना भी जेडे आप कहने के इस दिन गुरगद्दी दिती गुरगद्दी समझते हो थोड़ा जा हूं सुचेत हो जाओ आप 5 मिनट वचन करने गुरगद्दी किन्ने نہیں پیارے ہو وہ تو کہنا سی پہلو تو یہ گرو آ پہلے جمنے جی جدو سدھا نے پوچھا کہ تہاڈا گرو کون آ کمال کی گل آتے پہلے جامے چیز سی اے گرو آ جی گرگتی اج تھوڑی دتی 300 سال تو آخو واحگرو پہلے جامے چی سا نے پوچھا بھی تہاڈا گرو کون آ ٹی صاحب نے آخیا شبد گرو تیسرے جامے چھیا جی گرو کون آنی نرنکار ہے بانی گرو آ چوتھے جامے پوچھا جی گرو کون آنی گرو پنجویں آخیا ترکی بانی کمال کی گل آسی ایک رپیٹ کی جی کوئی سرادھ بجنے ایک سرادھ بجنے سرادھ کرنے آپ باج نہ آئے اسی چودویں تیرہویں کا سرادھ بابے نانک کا بھی کرتا جاگرک ہوئے نے ودوانا رولا پایا نہیں تو نانک پیو جدھر آخری شراد ہوں اشتہار لکھا ہوتا سی اینی تاریخ نو بابے نانک دا شراد آخو واحگرو لگ سدا کرو دو منٹ لی بابے بابا نانک تو مریا ہی نہیں بابا نانک تو پہلے جامے چو اٹھ کے دوسرے چلے گیا یاترا کر کے گوبند بھید ہو گیا جیوا جاگتا بابا نانک بیٹھا گرو گرنتھ صاحب یہ سراد کنہ دے کری دے جیوندیا کے مریا دے ہجے سانو یہ بھی پتا نہ لگا اسی بابے نانک دے بھی سراد کری گل اسی رپیٹ کری جانے آخو واحگرو آ بھی گل اسی رپیٹ کری جانے کہ 300 سال ہو گئے جدو گرو
4: سجون نہ آخین پشو ٹور گوار پشو ٹور گوار جنا ستگر پرکھ نہ سیوے شبد نہ کیتو وچار شبد نہ کیتو وچار نمو گیت گیتے نمو پریت پریتے نمو روک روکھے نمو سوک سوکھے نمو شاہ چاہے نمو مہا ماہے نمو شاہ شاہے نمو ماہا ماہے واحگرو کا خالصہ واحگرو کی فتح واحگرو کی آخری واحگرو